0: क्या आप चाहते हैं कि आपका कारोबार एक नए बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
1: خبر کو دا لوبو دا میدان وی یا دا پارلیمان، مسئلہ کو علاقائی وی یا قامی، خبر کو ستاسو وی یا ستاسو دا چاپیریال، رسوبا ستاسو غق دا واگدار نتر بادارا، نو تر لاسا کولی شی تاسو موضوعاتی، علمی او سینسی معلومات پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا، صرف او صرف پا امن ریڈیو نیٹورک۔ امن ریڈیو نیٹورک، جوان رنگ او امن۔ خبر کو دا لوبو دا میدان وی یا دا پارلیمان، مسئلہ کو علاقائی وی یا قامی، خبر کو ستاسو وی یا ستاسو دا چاپیریال، رسوبا ستاسو غق دا واگدار نتر بادارا، نو تر لاسا کولی شی تاسو موضوعاتی، علمی او سینسی معلومات پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا، صرف او صرف پا امن ریڈیو نیٹورک۔ امن ریڈیو نیٹورک، جوان رنگ او امن۔

0: रहे हैं हैप्पी बलून कल शादी है और तुम अभी तक तैयार नहीं हो।
1: ओह खदीजा अभी पार्लर का टेप नहीं मिला और फेशियल के बगैर चेहरा बिल्कुल अच्छा नहीं लगा।
0: इतनी सी बात पर परेशान क्यों? ले आओ मैं अभी लगा दूँ इसमें हरजन फेशियल। बस 10 मिनट तुम्हारा चेहरा हो जाएगा चमकदार और ताज़ा।
1: वाकई खदीजा अभी जब 10 मिनट में इतनी फर्क।
0: हाँ जी ये कोई आम फेशियल नहीं, ये है इश्मा का अर्जन फेशियल जो चेहरों को लम्हों में ताजगी और चमक देकर दिलकश बना दे।
2: इश्मा अर्जन फेशियल सिर्फ 10 मिनट में खूबसूरती।
3: سکیب چیر دا گرزی را گرزی
4: کری صاحب خور ارلجلیو دا مخ کولا دا پارا کریمی را نغشتی دی دکان هم را نهیر دی او کریمو نما هم را نهیر دی
3: وا سکیب صدا سڑیا وروسا شاپنگ سنٹر امبیری کلی تروشا چی در لا اشما فرمولا بیوٹی کریم در کم نپا کی دا سیرمو مکس کولو ضرورتشتا او نا ویٹامن کپسولو او گرانتای سربا خوراکایتا مخ در تصفکوی انشاءاللہ
4: وا اشما فرمولا بیوٹی کریم زندہ باد

छी बिल्कुल खुश और दिन को तो सिकाल रवंदी तो सिकाल तब हट है मेरे कौजे आनंद चुंके जुमे व्रस था या और जुमे रेस चदाय के ना दा पटोल और रेजे के चदा यानी पटोले हफ्ते के दे जुमे रेस चे की मदा डेर बरकत वाला रेस दा सो प्रोग्राम के बशे मिलाऊ जनाब देखार खबरें तो से कॉल्स तो से एसएमएस तो खुश और दिन को अगर ठोले मसले इंशाल्लाह अगर वो हल से اگر ایدون کی چه اگو بویل کنه چه راز باهی بیشتا خودی بیشتو دیری مسالی دی نمو بیتا بیل چه سچ چلی بیشتو چه راز باهی بیشتا غرزی جی بیشتا کمزوری کی جی بیشتا دوسری کی جی او چه خوب کیو بیل کنه چه راز باهی بیلگو سر که ما یعنی که بیشتو که ما خارش کی جی یا وشتو کے مخشکی دا ہے نو صفات کاسمیٹکس دقائی ٹھولی مسالی چی دیگا نا نو آگا دی پروڈکٹس را انشاءاللہ بتو سے خلقی جی اگر پورا تو سے بہترین سیلیکشن کا والا شای نو صفات کے درے کسما شیمپو چی دی اگا توستا ملاوی دلائشی درے کسما شیمپو

ओके जी सिफात छे सुमरा है प्रोडक्ट थी कागा तेल ली या देने अलावा शैम्पू दा या फेस वॉश थी इट मीन्स छे सुमरा हाँ प्रोडक्ट थी क्या ना अमेरिका लेके तो उस समय लवे जी और उस शॉप एक सेंटर के ऑपोजिट बैंक अल हबीब सनाउल्ला मार्केट अमेरिका लेके और उस शॉपिंग सेंटर के तो उसका इस मिला वे दलाशी और दे सरा सरा बिल्कुल अम्बेरिकली के साकिब जनरल स्टोर दाए मका होटल सराय अम्बेरिकली के जी दे सरा हाथ उसका मिला वे दलाशी और तख्ते नसरती हाथ उसका मिला वे दलाशी फाहिम होल सेलर सराय नज नादर जी की माफिस हो तख्ते नसरती فاهیم هول سیلر اغیس رحمت است ملوی دلشی لطیف شاپنگ سنتر ماشال مارکیت تخت نصرتی که دیکھ رحمت است ملوی دلشی او دیسرا حسین شاپنگ سنتر محسود مارکیت تخت نصرتی که رحمت است ملوی دلشی جی بلکل چاہتا ہے کیم زوی نجدی وی کنه کوشش کوي چې هغه نجدی زوی نه روخاله تخت نصرت نجدی وی نو تخت نصرت کې هم ملوي زی امریکا لای نجدی وی امریکا لیک هم ملوي زی او دې سره سره بالکل جی کرک سیټی کې حاجی خان بدر صاحب ګل حاجی مارکیټ مین بازار کرک سیټی کې تاسو ملوي د لشی عبد الرحمن کاسمیټکس کمرشل پلازا مین بازار کرک سٹی کی تو سے ملے دلشی اول جان صافی عمر دین پلازا مین بازار کرک سٹی کی تو سے ملے دلشی بائیس گریڈ شاپنگ سینٹر عمر دین پلازا کے ہاں دوست کرک سٹی بازار کے ملے دلشی رحمان اللہ عمر دین رحمان اللہ کاسمیٹکس عمر دین پلازا مین بازار کرک سٹی کی ملے دلشی اور دے سرا سرا جیل چوک کے ہاتھ سے ملے دلشی کرک جیل چوک چدائے نواب بیکری جیل چوک کرک کے ملے دلشی عادل بیکری جیل چوک کرک کے ملے دلشی اور نواب کیٹ گیلری جیل چوک کر کے ملے دلشی سٹی سٹور جیل چوک کر کے ملے دلشی سٹی سپر مارٹ کے جیل چوک کر کے تو سے ملے دلشی آیو پلازا جیل چوک کر کے ملے دلشی علی کاسمیٹکس اینڈ گارمنٹ ملک مساحب گل مارکیٹ میٹا خیلو کے ہاتھ استا ملے دلشی یعنی کرک میٹا خیلو کے آفتاب کاسمیٹکس داہا ملک مساحب گل مارکیٹ میٹا خیلو کے دوست ملے دلشی فینسی کاسمیٹکس میٹا خیلو کے توستہ ملے ویدل شی کرک میٹا خیلو کے دبئی کاسمیٹکس میٹا خیلو کرک کے توستہ ملے ویدل شی جاواد کاسمیٹکس صابر آباد کے ہاں توستہ ملے ویدل شی اور دے سرا سرا القیصر سپر سٹور نیازی سٹاف شاہ منیر صاحب اسے خماری مارکیٹ ٹھیری بازار کے خط توستہ ملے ویدل شی جی اور بالکل پراپر چیکیم دی کنا دغه ایڈریس چی دی اغا چینو رہا سورا ایڈریس دی پراپر کا اغا بنود سٹی دا یا لکی سٹی دا ٹانگ تھا ڈی آئی خان دا ہے سراؤنڈنگ کے چسورا علاقے دی ہر زی کی توستہ ملے ویدل اشی کاسمیٹکس اینڈ جنرل سٹور کی تپوس وقت ہے توستہ ملے ویدل اشی زو پراپر چیدہ ہے نیکس پروگرامز کے تو سرا دا ایڈریس چیدی آغاشا ملوام کاس خر روان دی خوزرزہ توستہ میسیج چیدی آغاشا ملوام جی چونکہ بالکل میسیج میں شامل ہوا خود اگر چچی چھے کہ میں واقع ہے نا اگر تپوس رکڑا لو چی کم سے کی ملاوی جی سکے میں تو چاوری دن کو تبیا کڑی جی نہیں کنا وہی چی السلام علیکم اینڈ السلام علیکم سویٹ بھائی جانی دس از می وان اینڈ اونلی یو ار فین کیوٹر شی خان باجی وا اپ جی جناب کے با حالو کا ویلکم ویلکم اینڈ ویلکم سے بات گاس میڈک شو میں جی بالکل شو نم دے دخکلا راز سے بات گاس میڈک کی طرف پیش کی جی میں ہمارے بیسٹ اینڈ گریٹ فیورٹ آر جی گل گل اینڈ بول بول وی آئی پی سویٹ بھائی جانی کو السلام علیکم ورحمۃ اللہ وبرکاتہ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ ہم کیوٹر جی خانی سویٹ سسٹر جانی تھینک یو سو ویری مچ ویلکم کولا جی تھینک یو سو ویری مچ اینڈ ویلکم ٹو یو ویلکم ٹو آل ٹو دا پروگرام ٹو دا صفات کاسمیٹکس ونس اگین وچ می کیوٹر جی خان سویٹ بھائی جانی جمعہ مبارک ہو آج جمعہ کا مبارک دن ہے زیادہ سے زیادہ درود شریف پڑھنے کا اہتمام کرے چی بالکل ماشاء اللہ اور بالکل درود شریف سے فضیلت ہے جمعہ فرسٹ جو فضیلت ہے نو اہتمام قبل پچار دی یو جہان مننا ہے نکسا ہوئی جمعی کیوٹر جہان سویٹ بھائی جانی واہ جی واہ ماشاء اللہ نظر نہ لگے
आपके मुंह से आज प्रोडक्ट की तारीफ सुनी, बहुत अच्छा लगा। वाओ सो स्वीट, सिर्फ तारीफ न दें, इंशाल्लाह चे तुसे इस्तेमाल कैदा प्रोडक्ट इंतहाई फायदा चिदा आगा बदर कभी। और जिदा सुन रहे हैं सिफात कॉस्मेटिक जिसो रहे हैं प्रोडक्ट से आगा ढेर पर मुनासिब रेट बंदी दीजिए, बिल्कुल जी मार्केट के तो से वक्त है ना ढेर पर मुनासिब रेट बंदी दी और बेहतरीन रिजल्ट हो। बिल्कुल जी इस्तेमाल तरीका बुजरे तशे हम आगा तरीके भी इस्तेमाल हुआ है ढेर जर और बेहतरीन रिजल्ट पर देर कभी जी। रेफत हटक वही जिक्र रक्षक की लवा करना उसी दिन के शिमाली वजीरिस्तान के प्रोग्राम और रास भाई सलाम है और ठोला और दिन खत्म सलाम जी वालेकुम सलाम। रेफत हटक तरह माश शास तरह माश अशकोर योद सोदा शाह अशकोर बको जिकल एरोशे जब बिल्कुल वेट कम शाह अल्लाह पकता तो धीरे धीरे छोटी जी लगा मेला खड़ी गेम वैसे मिखिल चुटी हाँ स्वीट भाई जानी अल्लाह ताला फरमाता है मायूस न हो रास्ता वहां से बनाता हूँ जहां से तुम्हारी सोच खत्म हो जाती है। बिल्कुल देखिए शक नश्ता दाचे तेरे धीरे धीरे लियारे बांशी कहना अल्लाह पकदा से जोई न सड़ीता अगा लियार चिदा को लाओगे कहना चे इंसान सिर्फ सारे हाँ खुश हो हवास के नहीं बिल्कुल बेशक दखले खबर करेगा मैसेज के। नेक्स्ट वाइज वेलकम टू द शो, आई एम फाल्कन बख्तनूर फ्रॉम नॉर्थ वजीरिस्तान जी ग्रेट आर जे रास के हाउ आर यू, आई एम सो फाइन थैंक यू सो वेरी मच एंड आई होप यू विल बी फाइन। फाल्कन बख्तनूर फ्रॉम वजीरिस्तान वही चीज उस पेशावर ना रोक ला वही चीज सलाम टू ऑल लिसनर जी। बिल्कुल था उस तरह सामान वैसा आराम हो गया कले कले दा पकी रोसी शाह दगा चार लियारे और दगा सफरे दा पकी रोसी बोलो दिचे ता लोड़वा कना फिर लरे लोड़वा और डेर जरूरी चार बजे लोड़वा स्पिन वक्तिर गोट्स लेने दस स्तर स्तर है वहाँ कना थोड़ा रेज में सफार करे वो गाड़ी के रेडियो मन कर का खिस्सा तो आप थे अब आप रेडियो मन कर के चांद बन गए हो। यू आर अ वेरी टैलेंटेड आर्च एंड माई फेवरेट बी वो एक शेर है ना स्पेशल फॉर यू मेरी जिंदगी में मेरा स्वीट बैजानी ऐसा है फूलों में गुलाब जैसा है रहता जमीन पर है मगर चांद जैसा है आए है जमाखोरे ठेठेरी जतुन है तेरा मात लो या खजश है रोड़ता है तुम्हारी इज्जत पर कहे तुम्हारा मीना और सलाह रही थी दगर और से दबस्तासु ढेर ख्याल साथी शाह ढेर ख्याल वो साथी यो जहान मनना है थैंक यू वही चीन रिफत हटक करक शकी लवा कर उसी दिन के अमराज हमदर्द की के प्रोग्राम को ढेर सुरो आर वड़ेरा हर कले वायम नोट सब हालात दी ये तो प्रोग्राम था हो मुंगा पर इंतजार ना सो ताखो वेल कना चिज़ब राशम बे लव जयारा और ताखो वेल कना चिज़ब राशम बे लव जयारा उस पोमियाश तो अच्छा उस पोमियाश तो ने भी नमा हाय हाय अरे फता बस उस पो बदे का तकसरा गरमा के खरोसन शाह हर रेस इंशाल्लाह 11 ना 12 बजे पूरे सिफात कॉस्मेटिक्स पाकिस्तान दगाई प्रोग्राम दख कोला राज वही चेरे फत हटक वंस अगेन करक शगी लवागर उसी दिन राज भाई प्रोग्राम खुद ही दास रवाने लगी कना लका استاسو دپارا خو موبل موبائل استالو موبائل چه کال کا وان چه پروگرام نم اس کی گیا اچھا وای کان چه سپیشل دیکھ پل کال لے پر آئے زنہ میں گوڑی چیتو تا یہ موبائل اوکھلا اور اگی مندی صرف چه مو کال اٹینڈ کوئے پر پروگرام کے واجے وا دامین ہے اگر یہ جہان مننا تینکی سو بیری ماچا اصل کے عرفت دا سے دائے گنا گورا دا تو میں سے جنہ تو سے کڑی گنا مینے اس دا شاملا وان کال رو روان دی اس کال نشے چگا والا کنا یہ چار کیجی پیو چھے ہم کے سائی دا
نیکسٹ میکر رجحان سویٹ بائی جانی. بس اللہ آپ کو ہمیشہ پھولوں کی طرح ہنستا مسکراتا رکھے. اوکے لولی سویٹ بائی جانی, میں آپ کی سمپل سسٹر ویری کیوٹ رجحان. ٹیک کیئر, بائی یور سیلف, سی یو, بائے بائے. اوکے جی, بائے بائے. ہیلو اللہ بھمان کیوٹ رجحانی سویٹ سسٹر جانی, تھینک یو سو ویری مچ. اوکے جی, صفات کاسمیٹکس پاکستان کے ٹیمر صاحب بھی ہیچ رہا کام پوتے رہا ایک بجے بودے نا جزت پوڑا اور انشاءاللہ کوشش مبوی لگا پروگرام چھے دائیں وہ مقتہ دینا نور ہم مزید دور شی اور دیکھیں وہ مختلف قسم آئی جی اگر سنگمنٹ روڑو تو دیکھیں وہ دیکار خبری خوی, دیکھیں وہ انٹرٹینمنٹ خوی جی, اور دیکھیں وہ جناب بالکل صفات کاسمیٹکس اگر پروڈکٹ تو ڈیر ایسی فائدہ دے رہا سوی جی یہ تو سی مسئلے سی تھی اگر وہ ڈیری ون پوائنٹ ون سولوشن اور بالکل بکور کے ان شاء اللہ خلقی جی

जिमी कृष्ण यहाँ स्वीट भाई सा ने मोवे खाना से वो सा तो से खुशी तादा से नवे यो चीज हो पो गजलदार शो के जोर शो नहीं जोर से भाई नवे वो कैसे बच्चे में क्यों तो शिहान स्वीट भाई जाने लाइफ इज वेरी शॉर्ट एंड बिजी बिकॉज एंजॉय एवरी मोमेंट ऑफ लाइफ सी बिल्कुल लगा सीधा एब्सोल्युटली राइट मैं क्यों तो शिहान स्वीट भाई जाने कितनी खुशी से ये दुनिया फरेब देती है लगा सीधा माशाल्लाह ढेर ईश्वर है माशाल्लाह ढेर ईश्वर ईश्वरी खबरें कवि सबाग ऐसा शीशा तकड़ा हाले मदे नहीं जुड़े शीशा वैसे रिफा था टाक देकर रक्षा की लवा करना उसी दिन के शिमाली वजीरिस्तान के प्रोग्राम और राज भाई बस अल्लाह दे उम्र ढेर का कहना वही ची प्रोग्राम के जकाल अच्छा प्रोग्राम के زکال نچه گوا اچه پندره کلونه او سراغلل مو ورطا ویچه میسج گوا آچه ویچه موتا چه موبایل منده کال رو سیکه نچه ده نا نوزه چه پروگرام پی او را گنا بیا کال چه نچه گوا آچه نکال چه گوا کل کل چه ضروری کال ها دیتر تلالشی یو جهان منده دای تو سی مینه دا جی پروگرامونی سرا ویچه ریفت هتا که اچه راز بایی अच्छा वही कहना है भाई तू दे सोड़ा देखो जे सबरदीन था एमो तरफ ना स्पेशल सलामुना एमुंगा हो कली वालदा कना खैर दा दे नाम अच्छा ओके जी वही बिल्कुल जी सबरदीन सलामुना दर कैच का जी छा अरे पता टक सा कैच नहीं सीखा वाला है सबरदीन छा अरे पता टक है कैच नहीं सीखा वाला है ओके जी वही राज भाई काल मिला वाला ملوزار کے ایمو کے سمت نشتا خو چلو دا میسیجونا زندہ باد کے میسیجونا بیامو سا کولا کتا ویچی کتا میسیجونا بیامو سا کولا ویچی راز بھائی ٹھولا ہو رہی انگو تا سلام وعلیکم سلام ریفت ہٹک ہے یو جہان منا ریفت ہٹک ویچی راز بھائی داٹا فے میں لاغی مننا ڈیرا مننا واقعی جی ویچی ویلکم ٹو دا شو آئی ایم فالکن بخت نور فرام نارت وزیرستان RJK, as how are you? Okay, see, mashallah, thank you. Yes. Alhamdulillah, I'm so fine. I hope you will be fine. Thank you so very much. Our message, Falcon Bakhtanur from Waziristan, North Waziristan. I'm going to give you a chance to be done. I'm going to give you a chance to be done. I'm going to give you a अच्छा सही था वही चीज चार साल में आप होती थी ना तेर बुशी था चार साल में तेर शिशा सबक किया जी मेरे को जी ठोलो था चीज दादा का दुआ गाने कहूँ छे कामयाब से हर कला कामयाब से जी सकून वाला खुशी वाला जिंदगी दे दा गुड़ ठोलो था छे टेंशन उन्होंना